0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: ए कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कभ, कारिटासका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

उपस्त आदरणीय श्रोतवृन्द, सुमधुर स्वरका धनी कलाकार जनक स्नेही बझाङ्गीको बझाङ्गीको चेलो मत नामक गीती कोसिलेको अपार सफलता पश्चात फेरि पनि नौलो दोस्रो प्रस्तुति ठाडी भाका समय लागि घरकी ओम डिजिटल रेकर्डिङ स्टुडियोबाट सर्वत्र बजारमा उपलब्ध भएको छ। श्रोता परदेशीको कथा व्यथालाई समेटिएको उहाँको आफ्नै मार्मिक शब्द भाका अनि सुमधुर स्वर लहरीले सजिएको यस गीती कोसिलेलाई सुनि अवश्य पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने आशा छ। त्यसै गरी श्रोतावृन्द, संगीत संयोजक, प्रविधि संयोजक तथा वाद्य वादकमा टेक राज अवस्थी, ओम डिजिटल रेकर्डिङ स्टुडियो धनगढी रोड, लिसा कम्पनी पछाडि डाँडा अत्तरिया कैलाली, मोबाइल नम्बर 97 49 15 674, जीमेल ओम डिजिटल 1973@gmail.com र युट्युब ओम डिजिटल अत्तरिया कैलाली।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटर का बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसीएल, एसटीसी, डिस्कभ, कारिटासका साथसाथै एचसीएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि?

0: सुविधा
1: हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसीएल एचटीसी डिस्क रिचार्जका साथ साथै एचसीएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यहाँनिर कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस सफ्टका रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिक सिम कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

आदरणीय श्रोता वृन्द, यस गीतमा स्वर रहेको छ कलाकार वीरेन्द्र परियार र श्रीमती मंगला देवी परियारको, भने ढाका तथा शब्द वीरेन्द्र परियारको, अनि संगीत संयोजक, प्रविधि संयोजक तथा वाद्य वादकमा टेकराज अवस्थी, ओम डिजिटल रेकर्डिङ स्टुडियो धनगढी रोल, दिशा कम्पनी पछाडि डाँडा अत्तरिया कैलाली, मोबाइल नम्बर 97 49 0 15 674, जीमेल ओम डिजिटल 1973@gmail.com र युट्युब ओम डिजिटल अत्तरिया कैलाली।

0: सेती महाकाली म्युजिक प्रालीको गौरवमय प्रस्तुति।
1: डोटी जिल्ला आदर्श गाउँपालिका वडा नम्बर 2 मा जन्मनु भएका नवसर्जक एवं गायक टेक बहादुर रोकायाको उत्कृष्ट लय तथा शब्द सिर्जनामा मर्म स्पर्शी देउडा संस्कृतिको छुट्टै मौलिकपनमा आधारित पहिलो देउडा गीत सुल्टीमा रिबनको डोरी,
0: जसमा स्वर रहेको छ देउडा हस्ती भुवन प्रसाद दाहाल र निरुता खत्री, सल्लाहकार हुनुहुन्छ बिरु सुनार, सहयोगीमा हुनुहुन्छ श्याम सुन्दर बोगटी,
1: बजार व्यवस्थापन तथा उत्पादक सेती महाकाली म्युजिक प्राली अनामनगर काठमाडौँ, प्रबन्ध निर्देशक राम बहादुर दानी, सम्पर्क नम्बर 9813638835, व्यवस्थापक हिक्मत कुमार शाही, सम्पर्क नम्बर 9807588777, सञ्चालक निरुता खत्री, सम्पर्क नम्बर 9800056193।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कभ, कारिकाटका साथसाथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्तुति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

एनबी रेडियो नेटवर्क www.nepalbodh.com

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एसिय

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिसोप, कारिटासका कार्ड साथसाथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एटिसी डिस्क कार्डका साथ साथै एचएल रबस्तीको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।
3: गोकुले दार्चुला, गोकुले दार्चुला, गोकुले दार्चुला।
4: ओ गुरु, यो गाडी कहाँसम्म जाने हो?
3: सिट खाली छ, सिट खाली छ। एक दुई नम्बर कहाँसम्म जाने हो नानु?
4: जाने त म दार्चुलासम्म हुँ, कति बेला जाने हो? टाइमली पुगाउने हो कि नै?
3: ल ल, धेके जस्तो त लागुला छ, कहाँ हो नानु जाने? दुरैसम्म हो कि?
4: दिक्क लागिसक्यो, कति बेला हो क्या जाने?
3: ल ल ल, एक कान्छ सबैजना आयो कि नै? भाइर हेर त, हेर हेर सबैजना आयो कि नै?
5: ल ल गुरु, सबैजना आइसके, जाउँ जाउँ जाउँ।

0: सम्झना म्युजिक प्राली प्रस्तुत गर्दछ इष्टकुल देवता हुनैनाथ स्वामीको आशीर्वादले दार्चुला जिल्ला लेकम गाउँ पालिका सार्मोली शीतल नगरमा जन्मनु भएका सबैका मनका ढुकढुकी लोकप्रिय चर्चित गायक तथा सर्जक रमेश सम्झना मायालु संगीतको पुणिमाईकी जातको अपार सफलता पछि छैठौं लोक देउडा कोसेली दार्चुलाका लम्बा रोड आम दर्शकहरूको माझमा आइसकेको छ। सुन्न र हेर्न नभुल्नुहोला। जसमा लय शब्द सृजना गर्नुभएको छ चर्चित गायक तथा सर्जक रमेश सम्झना मायालु संगीतले भने साथमा शब्द रमेश पन्त पटिउडीको पनि रहेको छ। यस गीतमा सुर उमेश विकल र रेखा जोशीको रहेको छ। सहयोगीमा हुनुहुन्छ शेरसिंह विष्ट करखडा, प्रेम जोशी सागर, सबेन्द्र खत्री, लोकेन्द्र डागा, जानकी डागा, गणेश गोयला, भुवन बडु, रमेश मित्र मायालु, हरिश धामी, भागरथी सामन्त, रामसिंह साउद, लोकेन्द्र पन्त, प्रकाश रावल, नरेन्द्र विष्ट, पुष्पा धामी निस्तुरी, मोहन धामी, ज्ञान सिंह धामी, विशेष सम्झनामा कमला जोशी, सरिता धामी, लक्ष्मी कार्की, उद्धव धामी, कमला जोशी, प्रतीक्षा भाट, विशेष गरी श्री कैलुवा मोबाइल सेन्टर, गोकुले एक, चौसेरा बैतडी र अन्तमा आम दार्चुला वासीहरूलाई सम्झन चाहन्छु। सल्लाह र सुझावका लागि कलाकार सर्जक रमेश सम्झना मायालु संगीत, मोबाइल नम्बर 9865-68-81-17 र 9845-40-91-99।
1: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, क्यारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्रबाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848।

0: 9 and 0 9 4 6 7 5 7 0.
1: ओहो उमेश दाई, हेर त पारे उथबा ठेको हो अनुहार कि चङ्ग पो छ केटी त।
2: हो त रमेश भाइ, हाँ यार ढेक्कामा त अप्सरा छ, पखाइ मिल्यो। एक्सक्युज मी केटी,
3: को हो भाइ इट्टाबाट केटीलाई जिस्काउने? और काम नाइ थिन त तमरो
2: कहाँ हो भने जानु,
3: जहाँ गएले तमलाई कि मतलब कहाँ झोलो रे बिहानै हातो न किताब नाइ देख्या त क्याम्पस जान्ना रे।
2: हो त मैले जान्नु सँगै जानु त, अनि निका गीत गाउँछौ भने त एक गीत गाइहाल्नु त।
3: गीत गाउन तमले निका निका गीत लेखन्छौ भन्यो और गीत गाउँछौ ल भन्यो, हो त
2: सुपर हिट भागे।
3: ल हुन्छ कोही गाउना धै एक गीत सुन्ने मन लाग्यो।
2: ल हुन्छ हुन्छ ओके।

0: सम्झना म्युजिक फिल्मस प्राली प्रस्तुत गर्दछ। नैनाथ स्वामीको आशीर्वादले दार्चुला सरमोलीका बहुचर्चित लोकप्रिय गायक तथा सर्जक रमेश थामी किसमको नौ देउडा कोसेली गोकुल्या कृषि क्याम्पस बजारमा सर्वत्र उपलब्ध भइसकेको छ। युट्युब अनि बजारमा खोजी सुन्नु नभुल्नुहोला। यो गीतमा लय शब्द रहेको छ चर्चित गायक रमेश थामी किसमको भने शब्द र थेगो रहेको छ रमेश पन्त पट्यौनीको स्वर रहेको छ उमेश विकर रेखा जोशीको विशेष सम्झनामा हुनुहुन्छ लोकेन्द्र पन्त सर्जक परमल साउद उद्धव धामी भुवन बडु शेरसिंह विष्ट गजबहादुर गोइला एलेक्स धामी कमला साउद दामोदर भट्ट बिनकाली विमला धामी प्रतीक्षा ज्ञानी पार्की र मार्केटिङ श्री कैलुवा मोबाइल सेन्टर गोकुले चौसेरा बैतडी सागर नाथ र अन्तमा आम सरमोली वासीलाई सम्झन चाहन्छु। मोबाइल 9865-68-81-17 र 78-29-16-21।
1: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com

गायक महेश कुमार औजीको स्वर संगीतमा रहेको यो गीतको सीआरबीटी 01300041083।

0: समाजसेवी तेज बहादुर चन्दको जीवन भगाई वाकै शब्दमा यहाँहरूका लागि पीआरपीटी 7044 71 47
1: माटका लागि नम्बर 28379

0: सबै सुविधाहरु
1: हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सम्पूर्ण कोर्सहरू गराइन्छ
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ
1: एचएल एक्टिसी डिस सब कारिटाका साथसाथै एचएल र डोमेस्टिक सिम कार्डको थोक विक्रेता
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यानि कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ
1: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
1: कन्ट्याक्ट 9848820778
0: 9809467570

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिक गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कभ, कारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुबोध मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कप, कारिकाटका साथसाथै एचसिएल र डबस्टीको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एसटिसी डिस्क कारिटाजका साथ साथै एचएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्तुति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिसोप कारिटाका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा साझा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिसोप, कारिटासका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरू,

0: अब विकल्पको रूपमा आएको छ विकल्प स्फूर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
2: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि?

0: हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सम्पूर्ण कोर्सहरू गराइन्छ।
1: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
0: एचसिएल एसटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिक चिप कार्डको थोक विक्रेता।
1: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
0: हरेक किसिमका मोबाइल टर्च लाइट खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यानी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
0: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर।
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
0: कन्ट्याक्ट 9848820778
1: 9809467570।
3: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एसटीसी डिस्क कार्डका साथसाथै एचएल र डबेस्टिको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

अलिसा मुभीको नौलो प्रस्तुति लक्ष्मीराम विशीको नौलो सांस्कृतिक कोशेली नेउला रानी जसमा स्वर शब्द अनि संगीत रहेको छ लक्ष्मीराम विशीको अनि स्वर सहयोगीमा हुनुहुन्छ पूर्णिमा ठकुन्ना।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ कारिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्ड रिडर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कप, कारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्तुति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

एनबी रेडियो नेटवर्क www.nepalbodh.com म्यूजिक नेपाल।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सम्पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटाका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन।

0: यहाँ के सुविधा छन् नि?
1: हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सम्पूर्ण कोर्सहरू गराइन्छ।
2: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एसटिसी डिस्क रिचार्ज कार्डका साथ साथै एचएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
2: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुबुध मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
3: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यानि कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एडी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर।
2: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: अनि कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एफटिसी डिस्कभ कारिकाटका साथ साथै एचसिएल र डोमेस्टिक सिपकार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: Yoho Yenbi Radio Network, www.nepalbodh.com.
1: कारण आउँदा हो निकै गरी कस्टिएका छन् र ताला राणा राणा लगाएका छन्। कहाँ जाँदा भ्या हो
2: कहिको गएको थियो है तु? साइन्समी जाने बेला कहाँ जाँदा भ्या, केन जाँदा भ्या भन्नु होइन, थाहा छ तुकी कर्म मेरो खोटी छ, मन मेरो टोटी छ, कुरा आफै बुझ, म हटे।
1: ए ठिक छ ठिक छ, बड्डा धानु डटी खानु रोटी फर्किनेलाई धोतिने टोपी हुने जस्तो हुँदैछ। पहिला पनि त्यहाँ हेरी कस्टी आइहरी ताइ फर्काइयो, अहिले पनि त्यही हालत होला। ल त जाने बेला जाउँ त अनि के भन्नु म ठाउँ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, क्यारिटारका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: कता लाग्यो नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल, एचटीसी, डिसोप, कारिटासका साथसाथै एचएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ ट्रेनिङ लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभर, क्यारिटास कार्डका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

खप्तट ब्युटी क्रिएसन पाली सगोरा प्रस्तुत गर्दछ। विनोद बाजुदारीको म्युजिक एरेन्जरमा यो अथा

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नका लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्ड रिडर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: No! No! No!
1: Yoho NB Radio Network, www.nepalbodh.com.

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नानी, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटर का बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्क, कारिकाका साथसाथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टिभी लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिक सिम कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एटिसी, डिस्कभर, रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: ए कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिसोप रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कभ कारिटाका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्तुति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9800।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्ड रिडर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।
3: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के?
4: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एक्टिसी डिस्क का रिचार्जका साथ साथै एचसिएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभर रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।
3: मेरी आमा म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: होइन कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर म त धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सम्पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क कारिटाका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिसोप, कारिटासका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एटिसी डिस्क कार्डका साथसाथै एचएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भोटलाई जी कता लागेको हो नि
1: राजनीतिक गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे त्यही भएर मैले धनगढी जान लागेको
0: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यही जानु न
1: ओहो एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यहाँ के सुविधा छन् नि हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ
1: एचएल एचटीसी डिस्क कार्डका साथसाथै एचएल र डबस्टीको सिप कार्डको थोक विक्रेता
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुबोध मूल्यमा उपलब्ध गराइन्छ
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ
2: स्मृति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्मृति पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलडाडी बजार कञ्चितपुर
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
1: कन्ट्याक्ट 9848820778
0: 9809467570

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टिभी लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल, एचटीसी, डिस्क, कन्ट्याक्टका साथसाथै एचएल र डबस्टिकको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कप, कारिटासका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एसटिसी डिस्क रिचार्जका साथ साथै एचएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भोटराई जी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्क, कारिचार्जका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: यस्तै कर्णप्रिय गीत संगीतको चौतर्फी सफलता पछि सन्तोष के बास्तोलाको उत्कृष्ट लय तथा शब्द सृजना भित्र शरण लम्सालको मनछुने लोकदोहोरी गीत स्वार्थी संसार पीआरबिटी 016-0033-807 र पीआरबिटी 6054-23 विष्णुमाझी पुष्कल शर्मा र शरण लम्सालको सुमधुर आवाज लोक दोहोरी गीत स्वार्थी संसार गोर्खा चौतारी म्युजिक प्रणालीद्वारा अब बजारमा
1: होइन भट्टराईजी कता लागेको होली
2: नानी राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे त्यही भएर मैले धनगढी जान लागो
1: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यही जानु न
2: ओहो एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यहाँ के सुविधा छन् नि हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टिभी लगायत सब पुरा कोर्सहरू गराइन्छ
1: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ
2: एचसिएल एचटिसी डिस्कका रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिम कार्डको थोक विक्रेता
1: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा

0: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यानि कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
2: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि?

0: सुविधाहरू।
1: हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सम्पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा 4K कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यानि कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778 9809476750।

मलाई थाहा छ तिमी मेरै पर्खाइमा बलिन्धारा आँसु बगाउँदैछौ। सानो म पनि त चैनले कहाँ बसेको छु र मेरो त तिम्रै नाम जप्दै जप्दै प्राण जान्छ होला। म पागल हुन्छु होला भगवान, आखिर यो दूरी

भावना म्युजिक सोल्युसन सगौर प्रस्तुत गर्दछ मन्छुले लोकदोहोरी गीत अब त पागल भई हिँड्छु होला म। यार बिटी 60 43 70 18

रामु खड्काको उत्कृष्ट लय र विमल अधिकारीको उत्कृष्ट शब्द सृजना भित्र विष्णु माझी र मोहन खड्काको सुमधुर आवाज अनि विमल अधिकारी र सगुन साईको उत्कृष्ट म्युजिक भिडियो अभिनयको साथमा लोकदोहोरी गीत अब त पागल भई हिँड्छु होला म

0: मलेसियाको लागि एसबीको डिजी कोड नम्बर 044-88-88
1: तपाईँ पनि कुनै पनि म्युजिक भिडियो निर्माण गर्न र म्युजिक भिडियोमा अभिनय गर्न वा कुनै पनि गीत संगीतको बजार व्यवस्थापन गर्नका लागि राम्रो म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सदैव सम्झनुहोस् भावना म्युजिक सोल्युसनलाई। सम्पर्क मोबाइल नम्बर 9855198451 9855198451।
2: होइन भट्टराईजी, कता लागेको हो नि?
3: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
2: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
3: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
2: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
3: एचसिएल, एसटिसी, डिस्क, कारिचार्ज कार्डका साथ साथै एचसिएल र डबस्टिकको सिप कार्डको थोक विक्रेता।
2: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
4: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
3: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चनपुर।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ ट्रेनिङ लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एटिसी डिस्क कार्डका साथसाथै एचएल डबस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा 4K लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: HCL HTC डिस्कभ कारिटाका साथसाथै HCL र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भोटलाई जी कता लागेको हो नि
1: कता लाग्ने नि राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे त्यही भएर मैले धनगढी जान लागेको
0: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यही जानु न
1: ओहो एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यहाँ के सुविधा छन् नि हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ
1: एचसिएल एसटिसी डिस्क कार्डका साथसाथै एचसिएल र डबस्टिको सिप कार्डको थोक विक्रेता
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलडाडी बजार कञ्चितपुर
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
1: कन्ट्याक्ट 9848820778
0: 9809467570

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ ट्रेनिङ लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोकपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल, एचटीसी

0: विक्रेता।
1: मोबाइल का चार्जर, हेडफोन, ईयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइव, कार्डुलेटर सुपथ मूल्य में उपलब्ध कराइन्छ।
2: हरेक किसिम का मोबाइल, टर्च लाइट, खड़ी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
3: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलि द्वारा उत्पादित अन्य सामग्री पनि यानि कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन मा उपलब्ध गराइन्छ।
2: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
2: कन्ट्याक्ट 9848820778,
1: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटाका साथ साथै एचसिएल र डोमेस्टिक सिपकार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्तुति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जाने लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभर, रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एटिसी, डिस्क, कारिटारका साथ साथै एचसिएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुबोध मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: स्फूर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्फूर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

0: NV Radio Network, www.nepalbodh.com.
1: Music Nepal.
2: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: होइन कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एफटिसी डिस्कभरी चार्जरका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: छैन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क कारिटाका साथ साथै एचसिएल रवस्तीको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिक गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभका रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: क्या सुगन्ध, अल्ली ओरा सरन किरातीको बात गरौ।
1: हेर न के भनेको, मलाई त लाज लाग्यो।
2: ओएस मिडिया प्राली प्रस्तुत गर्दछ एन्ड्री जोएल नगाल छेत्रीको लोकदोहोरी गीत जवानीको मास। पीआरबिटी 0160033380 र पीआरबिटी 6054081 रुद्र जीएमको उत्कृष्ट लय, धनराज सुनाराको उत्कृष्ट शब्द सृजना, नरेश सोनीको उत्कृष्ट म्युजिक भिडियो निर्देशन र पार्वती राई अनि एन्ड्री जोएल नगाल छेत्रीको उत्कृष्ट म्युजिक भिडियो अभिनयको साथमा धनराज सुनारा र पूर्णकला विचीको सुमधुर आवाज लोकदोहोरी गीत जवानीको मास अब बजारमा। सल्लाह र सुझावका लागि सम्पर्क 9849551916 र 9868115562।
3: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।

जति पनि साथीहरूले मेरो युट्युब च्यानल अलरेडी सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ, र आउँदो दिनहरूमा ज जसले सब्सक्राइब गर्नुभएको छैन ज जसले गर्नुहुनेछ उहाँहरूलाई पनि अग्रिम धेरै धेरै धन्यवाद भन्दै धर्मेन्द्र सेवानको युट्युब च्यानललाई माया गरिदिनु होला, र नयाँ नयाँ गीतहरू यहाँहरू समक्ष ल्याउँदैछु, उक्त गीतहरूलाई पनि विगतमा जस्तै माया गरिदिनु होला, यहाँहरूको माया साथ हौसलाको अपेक्षा गरेको छु, धेरै धेरै धन्यवाद, सबैको जय।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्ड लेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यहाँ कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कप, रिचार्ज कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: स्फूर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्फूर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, क्यारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: यसपालि पनि एसएलसीमा तिन विषय लागेर
1: छाड्देऊ त्यस्तो कुरा, मायामा त फर्स्ट डिभिजन आएकै छ नि। भावना म्युजिक प्राली सगौर प्रस्तुत गर्दछ प्रतिभावान नवकलाकार धीरेन ओलीको समय सापेक्ष लोक दोहोरी गीत एसएलसी। पीआरबीटी 013-00-45-931 र पीआरबीटी 60-45-20-98। रामु खड्काको उत्कृष्ट लय र धीरेन ओलीको उत्कृष्ट शब्द सृजना भित्र रामजी खाँड अनि तुलसी घरतीको सुमधुर आवाज लोक दोहोरी गीत एसएलसी अब बजारमा। के तपाईँ पनि कुनै पनि म्युजिक भिडियो निर्माण गर्न र म्युजिक भिडियोमा अभिनय गर्न वा कुनै पनि गीत सङ्गीतको बजार व्यवस्थापन गर्नका लागि राम्रो म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सदैव सम्झनुहोस् भावना म्युजिक सोल्युसनलाई। सम्पर्क मोबाइल नम्बर 98510-98451 98510-98451।
2: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नानी, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, घडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778
0: 9809467570।
3: सन्त फिल्म्स प्रणाली प्रस्तुत गर्दछ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्क, कारिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, क्यारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: कता लाग्ने? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क रिचार्ज कार्डका साथ साथै एचसिएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिक सिम कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कार्डका साथसाथै एचसिएल डोमेस्टिक सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: स्फूर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्फूर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

मर्ने रहर कसलाई हुन्छ र कठिन पर उनलाई पनि त बाँच्ने रहर धेरै थियो होला नि। तर उनले गरेको यो सुख माया मृत्युको बाटो बनेर आयो।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

माया कस्तो रहेछ यो माया, कसैलाई हँसाउँछ यो मायाले, कसैलाई रुवाउँछ यो मायाले, पागल बनाउँदो रहेछ यो मायाले, त्यही मायाको कथा सुनाउँदैछु।

भेट्ने मन धेरै थियो, तर भेट्न पाइन उनलाई। मैले सधैँ आज भेटौँ भन्थे, तर उनले सधैँ भोलि भेटौँ भन्थिन्। मैले सधैँ भोलि कुरिरहेँ, तर त्यो भोलि कहिल्यै आएन।

जसलाई यति धेरै माया गरे, जसलाई दिन रात पूजा गरेर बसे, जसको निम्ति संसार बिर्सिदिए, त्यही मान्छे जसले मलाई छोडेर गयो तर याद छोडेर गएन।

उनलाई भेट्ने चाहना सधैँ भोली भएर रह्यो। उनको भोलि कहिल्यै फर्किएर आएन। बरु उनले बिर्सन भनिन्, त्यही भोलि उनको र मेरो भेट्नु हुँदैको अन्तिम भोलि थियो।

बिर्सन भनेकी थिइन्, तर मैले बिर्सन सकिनँ। खै कस्तो रहेछ यो मन, सायद जुन दिन मर्नेछु त्यही दिनदेखि उनी छ मैले बिर्सिएको दिन। उनी गए पनि उनको सम्झना सधैँ मसँग रहिरहनेछ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन पत्ता सादा फोटोकपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एफटिसी डिस्कभ कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलगाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभर, क्यारिटास कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोकपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एटिसी डिस्क कार्डका साथसाथै एचएल र डबस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।
1: ए गंगा रेडियो खोलखोल एफएमबाट लोकगीतको कार्यक्रम आउने बेला भएको छ भाइ।
2: ए हो र, म खोलिहाल्छु है।
1: मलाई कस्तो मन पर्छ त्यो कार्यक्रम, कति राम्रो छ है।
2: तर त्यो कार्यक्रम चलाउने नानी म नि लाउनु भयो कि क्या
1: हो के भन्छ।
3: प्रिय श्रोतावृन्द नमस्ते। कार्यक्रम लोक तरंगमा यो सञ्चालकको श्रोतावृन्द, यो कार्यक्रम अन्तर्गत यहाँहरूले मिठा मिठा लोक भाकाहरू सुन्दै आउनु भएको छ। यो कार्यक्रममा यहाँहरूकै फोनको आधारमा मिठा मिठा लोक भाकाहरू बजाइन्छ र मलाई प्राविधिक मित्रले संकेत गरिसक्नु भएको छ। आज पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको छ, एकैछिन उहाँसँगै कुराकानी गरौं।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: होइन कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने।
0: होइन भट्टराईजी, कता लागेको होली?
1: होइन कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिकाजका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।
1: म्यूजिक नेपाल।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि?
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा साझा फोटोकपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एटिसी, डिसोप, क्यारिटाका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्क, कारिटाका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भोटराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस्कभर रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भोटलाई जी कता लागेको हो नि
1: नि राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे त्यही भएर मैले धनगढी जान लागेको
0: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यही जानु न
1: ओहो एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यहाँ के सुविधा छन् नि हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ
1: एचसिएल एटिसी डिस्टप रिचार्जका साथसाथै एचसिएल रबस्तीको सिप कार्डको थोक विक्रेता
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलडाडी बजार कञ्चितपुर
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
1: कन्ट्याक्ट 9848820778
0: 9809467570

0: Yahoo NB Radio Network, www.nepalbodh.com.
1: यो सुनै डिजिटल प्रस्तुत गर्दछ।

0: होइन भट्टराईजी, कता लागेको होले?
1: नानी, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभर, कारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिपकार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद।

0: सामग्री पनि पाइन्छ।
1: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि ज्ञानवी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
0: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
2: म्यानेजिङ डाइरेक्टर जगदीप चन्द्र बाग एवं एनबी परिवार।
0: कन्ट्याक्ट 9848820778,
2: 9809467570।